0: पाउडर कीमत 250 रुपए लगा खून लबार जगम पाउडर दीजिए दासो कोई जी टांग वाला खोर की वही जी की दागे कीमत में 250 रुपए भी देखे रहा बच्चा हम सवाल जवाब ठीक रहा कुछ 500 रुपए और यो प्रोडक्ट पर तो बिल्कुल पकोर माने मिलावे की देखे रहा ना मैं भी इंदा से था रोजाना बुनियाद से मुफ्ती से प्रोग्राम कही द हफ्ते पर रोजमानी से रब्ज प्रोग्राम को महा द हफ्ते पर रोजमानी द 11 नवार तर 12 बजे पर जमा प्रोग्राम ही देखे ना और नूर प्रोग्राम चिकम ने गसो कही आगा मौलाना शाहिद साहब की जी नुता जमंगा ख्वास है जी चे मौलाना शाहिद साहब जमंगा देर इंतहाई काबिल एहतराम देर जत पोया और इंतहाई खजी Okay. اوکے جناب دخیرا ٹیلی فون کال اور میسجز السلام علیکم ورحمۃ اللہ وبرکاتہ جی السلام علیکم
1: برائے مہربانی کال کیجیے
0: صحیح نا یار بس چیتا ہوڑ کو منگور بس کال کٹ کو خبر ہے نا دکھا اس میں ٹیلیشن والا لے لے خبر کو دیکھا ساسو پل قربان میزبان حضر جان لائے مین براہ راست کرے دا ٹانگ ریڈیو دا کرک ریڈیو نا دا اتفاق کاسمیٹکس آف پاکستان کو بہترین پروگرام ساسو بڑے دیکھا سمری نا واو ریخا سمری دا خیر راغلی دا راضی جی صفر 316 622 42 نمبر والے کال بدے نمبر والے راوڑا کو روڑا

خاجی سعید خان د دیر ریډیو اوریدونکو رونو خويندو ته ویلکم په خیر رالې اور جو ستړی مشي وایما جو یو سورزی جو د ریډیو کې مسله وا جو د دې د وجه چکم دی جو زتا سره انی ارنو ما جو اوس ماشاءالله بالکل ټیک ټاک دی او امید دربل رو چې جو الله دې بګی بیا سم مسله نه راولي با جوړ اوریدونکو رونو خويندو ته ویلکم په خیر رالې اور ستړی مشي وایم دین علاوه د تخبیر ریډیو د مردان ریډیو پېښور ریډیو ٹانک اور دا کرک ریڈیو رٹک آواز ایف ایم پہ سننے والوں کو بھی ویلکم بخیر علی اور استرمشی کہتا ہوں. امید ہے کہ آپ سب ٹھیک ٹھاک ہوں گے اور گرمی آپ لوگ ہمارے ساتھ ساتھ انجوائے کریں گے. رٹک کے جتنے بھی سننے والے ہیں تو مین جو مینا بازار کا علاقہ ہے وہاں پر علی مسجد کے قریب خان ٹریڈر ہمارا مین ڈیلر ہے اور خان ٹریڈر پر اشما کے تمام پروڈکٹ اویلیبل ہیں. اس کے علاوہ اٹک سٹی میں جس طرح ہمارے پشاور میں عمر فارمیسی والا ڈیر مشہور دیکھا نا زمین پشاور کی دلزا کروڑ بانے برانچ دے ورسے کروڑ بانے برانچ دے حیدرآباد کے برانچ گلبار کے برانچ دے اور میں بھی چار سو کروڑ بانے عمر فارمیسی والا برانچ ہوئی اور عمر فارمیسیانو باندھے زمین اشما تمام پروڈکٹ دستیاب دی. سیم اسی طرح اٹک میں بلال میڈیکوز کے جتنے بھی برانچز ہیں سب پر اشما کے پروڈکٹ اویلیبل ہیں. یاد رکھے یہ پیارا خوبصورت سا پروگرام اشما کاسمیٹکس پاکستان کی طرف سے ہی سپانسر کیا جا رہا ہے اور الحمدللہ اشما کاسمیٹکس میرا برانڈ ہے, یہ میرے ہی پروڈکٹ ہیں اور اشما کے ہر ایک پروڈکٹ کے اوپر میرا جو نمبر ہے ہیلپ لائن نمبر یہ میرا اسٹوڈیو کا نمبر بھی ہے جو پروگرام کے دوران آپ کے کال میسیجز میں اسی نمبر پہ پروگرام میں شامل کرتا رہتا ہوں. تو آپ لوگ اگر کال میسج کر سکتے ہیں تو 0315-94-72 پر آپ لوگ میسج اور کال کر سکتے ہیں. اس کے علاوہ گرمی ہے تو لازمی بات ہے سردی گرمی کے پروڈکٹ تو ہے آتے جاتے رہتے ہیں. جس طرح میں نے پروگرام کے اسٹارٹ میں بتا دیا کہ بھائی گرمی تو بہت زیادہ ہے لیکن گرمی سے ریلیٹڈ کچھ لوگوں کے رزق ہیں جو اللہ رب العزت ان کو رزق دیتا ہے, ان کا کام بڑھاتا ہے موسم کے لحاظ سے. گرمی شربت وغیرہ ایسے ہی میں نے بتایا نا, تو گرمی ہے, گرمی میں ہمارے کاسمیٹکس کے بھی کچھ پروڈکٹ جو ہے نا وہ سر اٹھا لیتے ہیں کہ بھائی ہم بھی کوئی چیز ہیں کیونکہ گرمی ہے, گرمی میں گرمی دانے نکل آ جاتے ہیں, ریشز بڑھ جاتے ہیں, اسکن کا جلن, سوزش, یہ چیزیں عام ہو جاتی ہیں نا. اور پھر بندہ جتنے ہی موٹا ہوتا ہے اتنے ہی زیادہ تکلیف میں مبتلا ہوتا ہے. جتنا اسمارٹ بندہ ہوتا ہے تو ان کے ریشز کے مسئلے مسائل یہ کم ہوتے ہیں اور پھر پتہ تب ہی چلتا ہے جب بندہ حج پہ جاتا ہے یا عمرے کے لیے. بہرحال بہت سے لوگ حج سے واپس آ چکے ہیں, اللہ کرے کہ ان کے عبادات اللہ نے قبول کیے ہوں اور جو دعائیں انہوں نے ہماری یا جتنے بھی مسلمانوں کے لیے مانگی ہیں تو ہم بھی مسلمان ہیں ان کے دعاؤں میں شامل ہیں, اللہ وہی دعائیں ہمارے حق میں قبول کریں. تو گرمی دانوں کے لیے اشما ہربل سپرے استعمال کریں. اشما ہربل سپرے قدرتی جڑی بوٹوں سے تیار شدہ ایک حیرت انگیز پروڈکٹ ہیں. جتنے بھی مارکیٹ میں سپرے اویلیبل ہیں تو بے شک وہ بھی گرمیوں کے لیے ہوں گے, گرمی دانوں کے لیے یا ریشز کے لیے, بس زیادہ سے زیادہ اتنے ہی اس کا کام ہے. جو میرا اشما ہربل سپرے ہیں وہ آپ لوگ گرمی دانوں کے لیے بھی استعمال کر سکتے ہیں, ریشز کے لیے بھی استعمال کر سکتے ہیں. اس کے علاوہ اللہ نہ کرے اگر منہ میں چالے پڑ جائیں, مسوڑے سوج جائے, گم سویلنگ پرابلم ہے تو یعنی زبان پر اور مسوڑوں پر بھی آپ لوگ کر سکتے ہیں. اس کے علاوہ جو سب سے بڑا فائدہ ہے اشما ہربل سپرے کا وہ یہ ہے کہ ان دنوں میں زیادہ تر کیڑے مکوڑے نمودار ہو جاتے ہیں, تو اگر کوئی ایسا کیڑا وغیرہ آپ لوگوں کو کاٹے جو آپ کو پھر بعد میں تشویش ہو, تکلیف ہو, ایک وہم گمان ہو کہ بھائی اس کا جو برا اثر ہے وہ کیا ہوگا, تو اشما ہربل سپرے آپ کیجئے, اس کے برے اثر سے آپ بچ جائیں گے. اور اس کے علاوہ کچھ ایسے کیڑے مکوڑے ہوتے ہیں جو زہریلا ہوتے ہیں, تو ان جیسے کیڑے مکوڑے کی جو برے اثرات ہیں ان سے بھی آپ لوگ بچ جائیں گے. اس کے علاوہ آنکھیں بند کر کے پورے فیس پر, پورے چہرے پر ڈبل روٹائی مکھ باندھے اشما ہربل سپرے آپ لوگ کر سکتے ہیں. اور اس کے علاوہ اگر آگ, پانی یا کسی بھی گرم ایسا برتن یا کوکنگ آئل سے اگر جسم کا کوئی بھی حصہ جل جائے, اللہ نہ کرے, ہمارے پتو بو تک تو بھائی جو کم سے اس وزی گانا جو کم تکلیف ہوئی انسان تھا, اور پھر آپ لوگ وہاں بھی اشما ہربل سپرے کر سکتے ہیں. جو بواسیر کا مریض ہے پخانے کی جگہ پہ کر سکتا ہے. ہربل پروڈکٹ ہیں, گرمی دانے, اچھا زخم, ایسا زخم جس پہ کٹ لگ جائے یا اللہ نہ کرے جو شوگر کا مریض ہو تو اس کا زخم بالکل ٹھیک ہی نہیں ہوتا, تو ایسے زخم کے لیے اشما ہربل سپرے 100% مفید ہیں. فوراً جو زخم ہے وہ ٹھیک ہو جائے گا آپ لوگوں کا اگر آپ نے اشما ہربل سپرے کا استعمال کر لیا. اشما ہربل سپرے زخم کے ساتھ ساتھ خارش, ایسی خارش جو چمڑے کی خارش ہے اور آپ لوگوں کو تکلیف ہے, تو اشما ہربل سپرے کر سکتے ہیں. اور باقی گرمے دانے, ریشز وغیرہ یہ تو اسی ٹائم ختم ہو جائیں گے. خارش, ایسا خارش
अगर आप लोगों को कोई मच्छर वगैरह काटे, इसके अलावा अक्सर इन दिनों में ये जो मक्की है ये भी बहुत ज्यादा नमूदार हो जाते हैं, अगर मक्की आप लोगों को काटे तो इश्मा हर्बल स्प्रे उसमें भी इंतहाई फायदेमंद है। बस नाम याद रख ले, अटक डीए खान और टांग के सुनने वालों, इश्मा हर्बल स्प्रे 250 रुपए में एक ऐसा प्रोडक्ट जो आप लोग लोगों को मशवरा देने पर मजबूर हो जाएंगे। तो इश्मा हर्बल स्प्रे याद रखे, हर छोटे बड़े शॉप पे अवेलेबल है। जबुंगदा मामा जी दे शाफेसल वालिद सेवा नो आगा द्रुन दे अल्लाह रबुल इज्जत दे सेहत वर की फाले जिम दे अजमा प्रोग्राम बमाउरी अल्लाह देरा तो रूह की जबुंगदा इश्मा कॉस्मेटिक्स लिसनर दे स्पेशली द तगवे वतन रेडियो लिसनर दे नो अहुई चकम दे कना अकला दासी बची ऊ चतई नो दाहुई दा योखपा बिल्कुल कार न कई दा अक्सर जमक के पसेरा का गले की गई या ससरा टच ही नो अगी तबिया पता न लगी क्या ना पता न लगी खो लाजमी खबर था चकल जख्मी शी नोबल इंसान था पता लगी क्या ना नो अखपाई जख्मी वा वही चमा यो डॉक्टर लवर वसो या डॉक्टर तुझे अल्लाह बंद अखपल इश्मा हर्बल स्प्रे पे ओका कना वही चकल में पे इश्मा हर्बल स्प्रे ओकड़ो कना वही तय यकीन होगा चे बिल्कुल या जख्म टिक टाक शो नो जमूंगा इश्मा हर्बल स्प्रे यवाजी गोरे द गर्मक हो द पारा न था सईदा रेशिस द पारा कमजी बांधे माशे उखुरी मचैया मुखुरी बलदा से जहरीला कीड़ा वगैरह मुखुरी का ना नो इश्मा हर्बल स्प्रे डेरा फायदा मंद था और बहुत सारा कमजे उस वजह हर्बल प्रोडक्ट दे नुकसान इस निश्ता पोजा दे बंद अदा पोज के ओका मरई दे खराब अदा खपल दे तालू के ओका हल के बिल्कुल बदी दम मरई बदी ठीक ठाक शी खुल दे पखदा खुल की दननम कवले शे मख दिस वजी सर के पटे कठोल मख बाने स्प्रे होगा नेम याद रख ले इश्मा हर्बल स्प्रे गोरा दा यख पाउडर या दा से यख क्रीमुना वगैरह चतासु इस्तेमाल होई आगे सर कपड़े में गंदगी की औ दा इश्मा हर्बल स्प्रे चकम दा नो दे सर न गंदगी की नखकारी सही दा औ अगर गर्म के अगर रेशे जगम और बिया बाजी खल दासी के ना चे अगर गठलो सठलो वाले चे गरीबान हर औरज मजदूरी कई नो कदा से समसला राशि नो दा हुई मजदूरी की रकावट जुड़ीगी और चकल दा मजदूरी की रकावट जुड़ी शी नो बिया कोर के तेना खलक ग्वाड़ी गरीबी दा ग्रान ग्रानी दा नौदा दा चे इश्मा हर्बल स्प्रे 250 रुपए की मिलावेगी और दादा से जमुंगा द गरीबाना नोरू नुखवाइन दो द पारा यो द लोए नेमत ना कम नेमत न दे इश्मा हर्बल स्प्रे यादो साथ ही साई दो बलदे सारा सारा चिकम दे नो इश्मा हर्बलाइल यादो साथ ही चिपके द कम कागजी डबे दे ना बतासु जमा कवई पागे बांधे बखपला नामा मुबारक लिखे खपल के लिए इलाके वतन नामा बी लिखे औदग दुकानदारान सरो बे जमा कवई चिकम दुकानदार नता स्वागत से दादा तुरडीरी के सफीर दुकानदार दे माशाल्लाह अगलम आजमुंगा शिराज वरगले पूरा बकस वर सरस्ता सो दपारा के खुद तुरडीरी के तासु चाना इश्मा हर्बलाइल खले नो बियाए ददगा सफीर दुकान मखेता या ख्वा के दुकान के वर सरकम बॉक्स प्रो देश मा कपने ला तरफ आगे के वर जमा का वही सही दा और दक कशांते अदनान दुकानदार सरम के खो तो ओमे खान जमा खोगे खोरदा गी लकड़े वा जदा सवाबई कम तोरडे रे लाकर दा दुकानदारन चकम दे नदाइश मा हरबलाल जमुंगा कागजी डबी जमुंगा ना जमा कई सिर्फ दगा इलाके ना गिला रागले वा माशाल्लाह बले इलाके ने गिला नदर आगले नोमा बा के दे शिराज वरो ले गलो او اوس ان شاء الله تاسو ته بدغه علاقې کې مثلا اشمه هربلایل واخلي پلاستیکی بوتل خو تاسو اسیم استعمالوي او کاغذي ډبی باندې خپل نام ولیکي موبایل نمبر ولیکي او ورجمه کوي کاغذي ډبی اشمه هربلایل صد پاره چکم دې جمع کوي پدې کې با ان شاء الله د عمره پیکج یو د عمره انعام برخيږي خو یاد وساتئ چې دا انعام به د استعمال کوونکي د پاره وي صحیح ده ستاسو وړاندې به د هرې ضلع نه به یو ملګری مونږ راوچتو یعنی مطلب دا اشمه هربلایل ټول ډبی به راجمع کړو یو ڈبے بر اچت کو کم خوش قسمت نیم روختو نو انشاءاللہ اغبر لیگو عمرے لا مکمل اشمہ کاسمیٹکس اللہ طرف نہ عمرے پیکج دے او بیا عمرہ دچا ارمان نہ دے عمرہ د ټولی دنیا ارمان دے اور بیا طواف کول سمر پیغمبران رغلی دی آدم علیہ السلام نوالا خوگ نبی حضور صلی اللہ علیہ وآلہ وسلم پورے ټول پیغمبرانو چکم دے نو اغت طواف کڑے دے کعبہ دا خوگ نبی حضور صلی اللہ علیہ وآلہ وسلم چکم احادیث اور کم اعمال اور خبر تاسو وګورئ نو بیا با انسان وی کنا چې بس یا الله ارمان خود هر چا دی خو بس چې

0: शानदार सर हमेशा तमाम प्रोडक्ट मिलावेगी। खुशहाल बाजार गर्ल्स डिग्री कॉलेज जीटी रोड, खुशहाल बाजार मिस गर्ल डिग्री कॉलेज जीटी रोड पिशावर, दल तक खोरासान कॉस्मेटिक स्टोर दे अशनगरी चिकम पुल देगा ना लांदे खोरासान कॉस्मेटिक स्टोर दे सर देश में तमाम प्रोडक्ट मिलावेगी। मेन बाड़ा मलक ज्यादा मार्केट के कारी शाहिद दुकानदार दे सर देश में तमाम प्रोडक्ट मिलावेगी। परचून होलसेलर हम दे सही ना स्पिनजर कॉस्मेटिक स्टोर दे पक्कम जे के दे कंटोनमेंट बोट प्लाजा सुनहरी मस्जिद सरखवा के सदर की स्पिनजर कॉस्मेटिक स्टोर दे दी स्पिनजर कॉस्मेटिक स्टोर सरा जमा द इश्मा तमाम प्रोडक्ट मिलावेगी। कारखानों के सोकम जमा आवाज और ना मलकताज मार्केट के एम खबीर कॉस्मेटिक स्टोर दे एम खबीर कॉस्मेटिक स्टोर मलकताज मार्केट कारखानों के दना इश्मा प्रोडक्ट तरला सकोले शही। बोर्ड बाजार अफगान मार्केट के रहीम कॉस्मेटिक स्टोर दे बोर्ड बाजार यूनिवर्सिटी रोड बांधे चकम रहीम प्लाजा दा अहमद दुकानदार दे अहमद दसर देश में तमाम प्रोडक्ट मिलावेगी। दिन इलावा तोराब दुकानदार दे पर बोर्ड बाजार अफगान मार्केट के तोराब दुकानदार नहुम जमुंग द इश्मा तमाम प्रोडक्ट तरला सकोले शे सेना द एड्रेस इरा ले गले वे खालिद खान खालिद खान माशाल्लाह जमुंग द पिशावर चकम दे नो आगा मार्केट की गिरजी खान रऊफ मनियारी स्टोर दुकान अडा इरा ले गले यानी चकम द बाड़े बस अडा द बाड़े बस अडा चकम बाड़े बाजार दे अदल तक खानरूफ दुकानदार दे दे खानरूफ दुकानदार सर जमीन देश में तमाम प्रोडक्ट मिलावेगी। बाड़ा बाजरई स्टाफ सरा इरशाद एंड अब्दुल राजिक दे गोरद सर जमा दे इश्मा तमाम प्रोडक्ट मिलावेगी। समा बड़ा बेरबर क्या बात है फार पिशावर कारी मोहम्मद अली अफरीदी दे और बरकम बरखेल मदरसा बाजार हाजी जमील मार्केट अफरीदी चप्पल स्टोर दे ओहो बहरहाल यो कॉलर में अगस्त दे और ज्यादा सारा खबर को तो ढेर इंतजार करे दे। अस्सलाम वालेकुम। सु खबर कभी बछुड़ी या कम जाए ना जमा खोर्जी लेकिन जर जर खबर बकवे खा जमा खोर्जे नो ब्या पकार जमा बशांत तकड़ा शे शुक्र बिल्कुल खैर खैरियत दे जमा खोर्जी कम इलाके सर दे ताल्लुक दे बड़ा तल बाजार बटतल ओल्ड बाड़ा रोड हा माशाला उधर तू आई छपी खबर रेडियो मैंने प्रोग्राम हो रही बस सही दसो बखन अखवाड़मा अल्लाह रब्बुल इज्जत इस्ता पर मिनटों के इस्ता पीसो के इस्ता मोबाइल के बरकत वाची चिकाल कटनी शी हाँ जमा खोर्जी मेरा ना हा उधर तू आया जमा खोर्जी सहर प्रोग्राम और सिर्फ माजीगर हो
1: रही
0: वले नहीं चार सदी रेडियो ट्यून कवा सतन में फ्रिक्वेंसी दा इंशाल्लाह खसफा कार का इस्ता सुकूर तब आवाज दर्जी खा उदारा तो आया जे जमा दा इश्मा कम यो प्रोडक्ट देने इस्तेमाल करी दी इश्मा फार्मूला क्रीम खैस्ता रिजल्ट दे क्या ना सही दे चाने खली बटतल के अब्दुल कयूम अरमान महल ना प्रोडक्ट रागवाड़ी चाना रागवाड़ी बोट ताकल तुम रल और पसे सके कल तक रोजगार कई अच्छा चलते दुकान हाँ माशाल्लाह सही था डेरा मन ना खोर्जी अल्लाह दी खुशहाल का खबर ही डेरे कड़े हुए टाइम कम दे हाँ सही था बस हर दस न ग्यारह मोरे देश चल गा खुआरी हो के हाँ और मजिगर तीन न चार खुआ से मुंगा हाजिर हूँ सही था सही था ओके ओहो अल्लाह रब्बुल इज्जत दी दरला से हद दर की बटिक बचे इंशाल्लाह तो खुला वरकोटे खलक जर ठीक की हाँ सही था थैंक यू अल्लाह हाफिज डेर ज्यादा मनाना खपलास दे अल्लाह द चाम न माते डेर सख कार दे डेर ग्रान कार दे हाँ हाफिज जहीर सेब जमाद बनू डिस्ट्रीब्यूटर दे दुआ सलाम रली गई हाफिज जहीर सेब वाई चे सोकुम जबूंगा बनु के प्रोडक्ट अगस्तल गुआड़ी नवाई ची द्वि राशि जानजीब गलई था और जानजीब गलई की शोएब मार्केट मालूम दी की शोएब मार्केट के हाफिज जहीर दुकान दे अंदरून लकी गेट के जानजीब गलई था जानजीब स्ट्रीट चिकम दे के ना द अंदरून लकी गेट के दे हाफिज जहीर भाई सर जमुग द इश्मा हर यो प्रोडक्ट मिलावी कसो कोरोनो के खर्से कसो खपला इस्तेमाल न पारा खली इनशाला चे खुशहाल बती नजी सही था गुलशन करक वाला खोरी माँ पहले काल इसकड़े होता खबर ही न कवले उस खुद उम्र टाइम निश्ता उस बमुंगस्ता मिनट दी कोशिश बहु कुछ लग पा मैसी जुनो बांधे नजर वाचो औ लग मैसी जुनो दाखल खुशहाल खल खुशहाली गया से नखो इंसान खुखपल अखबारी कही गए ना वही सलाम वालेकुम इकरा मखू गरूर लियाकत अली अमाद ډمډول نه والا کدا ډمډول په کمزې کې دا پروگرام دی اور هم سم ډیره مزه راکې نبیلا او چې کرامې دعا سلامي قبول کړي اشما فارموله کریم اور اشما فیس واش اور اشما هربلا کرامې ډیر زیات خولې دي نداء زما ډیره زیات خوګه خور دا وای چې اے بھائی او بھائی تاسو ما سره دا دښمنۍ ده کې څنګه زما میسج په لکه مو ته خیره کې شامل وي یقینو کې دیو میسج امره غلیدا دی اوس دی میسج را لوخه او الله دې نه کې زما بتاو سره دښمنۍ شي ندا زما خوږی خوري نادیا نور د تغبینا ټایم ختم دی خام میسج به شامل او سیدا او چې اکرام بھائی اکرام بھائی اکرام بھائی او چې شهاب ماته د خیرات ولی نه دی ویلي وای سم سرپرایز به ورکوم ورشم پروډکټ بم ته نه روړم ورشه سرپرایز ورک زما په خیال باندې پدنی چې کوم خور وای چې دا میسج درلګې شهاب دی ګړنګي کې کور دی او سبا ورشه خان ازل مومند انبار نا محب الله سے میسج را لګی ډیره زیاته مننه آر جے نور حکیم پیجن اکرام بھائی والله نه پیجن صرف خپل ځان پیجن ایمن یما دی بس یو خبر را یاد شوکول نه دی پکار خو دا ثوابی کی زمونږ ډراوا نو یو ورور ما سره ناستو نو ماته ویچر ما پیجنې ما تل جنا یار زه خوتانه پیجنم وای ز پلانکی هم کنه مې ولا پلانکی هم نه پیجنم نو ماتل چې رشا وای مې یو ور وځه خو ډیر مشهور ارجه يم ماتل ولا نه دی پیجنم یار مې ای به بالکل به یک تن هزار قربان خو مې نه پیجنم نو اوس ریډو دې دومره ډېرې فریکوئنسی یعنی دی ماشاءالله بس زمونږ کار صرف دومره کدري وی چې دیرونو ته میسج وکړو چې زمونږ لینک واخلا بس لینک والی کنا پاغي کې بیا یو نیمروري خی اخلاقی وی خد دعا سلام ساتي لکه په خبر ریډیو کې زمونږ رومان دی سیدا خی اخلاق ساتي مونږ هم پیژنو بیا ذکر هم کو انیر دعا سلام هم ورسره کو الله دې کامیاب کی نو بدا سي بیا کسان پیژنو نور بس نه پیژنو خپل د ریډیو لسنر یو نه د ریډیو اوریدونکو یو نه داسې نور سره د ریډیو فنکشن لزو سره پروګرامونو لزو ځان له سرګرولو ته نیوزګار الحمدلله دوه درې څلور پنځه اتیا پروډکټ هم دي یو یو پروډکټ باندې ځان له اتیا قسمه شیزونه بیا ورلګي د دې انګریډینټ او د دې چې کم دی نو سټیکر او د دې چې کم دی نو لټریچر او د دې کاغذي ډبې او پلاستیکي ډبې بلا ډیری کیسی وی کنه سلام علیکم اکرام بھائی ز شازیب مخلص یم او ما سره د اشما تمام پروډکټ ملاویږي جاوید شاهی تنگی باجوړ صحیح ده ډیره مننه خدین علاوه چې کم دی نو اکرام بھائی کارغت مونگا کڑا گوایو خاص بھائی دعا سلامی قبول کئی صحت بچایم اچھا سوری سید بچایم سید سید بچا ڈیرا مننا خوشحال ہو سی سلام علیکم اکرام بھائی دعا سلامی قبول کی طبیعت دکھا دے برابر اکرام بھائی ٹولو فریکوینسیانو باندې دے آواز اور اشما ہر بلائے اشما وٹامن سی سیرم نشت دے درغلی دکھا سائما احساس اینڈ آسما اخلاص ماجر بازار زبیر دکاندار اللہ درغلی دی سیدا ابراہیم بٹھانی ڈیرا زیات مننا سولر ڈبرا شیخ اتار روڈ باندې اشما تمام پروڈکٹ سر ملاوی گی بشرا د باجوڑ نمایا دی مننا خوشحال ہو سی بشرا عزیز اللہ زما ډیر خو غرور دے ما سره د چانک دینا علاوہ بھائی دعا سلامی قبول کی د وختو د خشکی د پار کم شیمپو استعمال کو اشما اینٹی ڈینڈرف شیمپو 300 روپے کی ملاوی گی د وختو خشکی د ټول بدن خشکی او خارښ چې کم دی درل ختمي ادینا علاوه اشما هر بلایل مور سره استعمال ان شاء الله وختو ډیر صحت مند وي خا ادي موسم کې دخل کو پوند خرابي شي خپو تلیس وزي بدنې پوخشي سوزي بالکل ریشس پہ راځي کنه اشما کرک کریم لگاوي خا اشما کرک کریم لگاوي کم زه مو سوزي پوي گئی چې د صد وجه هم سوزي سیدا کله کله داسي انسان بدن نه وختل رکی کنه نو بیا هم اغزه سوزي اغه باندې اشما کرک کریم لگاوي ان شاء الله بالکل به ټیک ټاک وي زخم ټیکي سپونه ټیکي خارخ ټیکي خپو تلې دي سوزي ګروتونه دي خراب دي او ور سره کچم دي پوند ایډیا دي خراب دي نو بالکل ټیکيږي شاه فیصل خان چرتا په سفر باندې روان دي ماشاءالله زموږ پروگرام اوري مننه خوشاله اوسه اکرام بھائی میسج سائلنٹ ہوا آیا
2: آسمان بور سر وے جنت بڑی جانا بڑی آرام
0: خبر حالتا زو خپل نیم نه دی لیکلی خو ان شاء الله دواګانې به درته کوو چې الله رب العزت دستا والدې له صحت ورکی بشیر احمد د باجوړنه ډیره زیاته مننه مزید معلوماتو لپاره 0342311222 زمونږ خپل هیلپ لاین نمبر ګورو ما غوښ وګنه چې سنه یریدو لکه څنګه لکه میسجونه ډیر پاتې شو او ټایم را سره ختم شو 0342311222 زمونږ خپل هیلپ لاین نمبر دی دا سه خلک چې غوي یاره زم کریم استعمالولو ټایم نشتا کریم نه لګو ما سیدا نو بیا تاسو اشما وټامین سی سیرم لګوي 500 روپے کې ملاویږي او 1500 فائدې دي پنځه ورځې استعمال کړي ان شاء الله بیا به درته پته ولګي چې مخم څنګه شو اشما وټامین سی سیرم ښه ان شاء الله سبا بیا ملاوي کو مزګر درونه والا سلور پور سبا پور دلوي الله پامان اشما کاسمیټک زنده باد پاکستان پاینده باد دلوي الله پامان
3: Hourly time check is brought to you by Radio Aman. Jhan Rang
4: अमर।

0: बिल्कुल मुसफर बिल्कुल परमेश बिल्कुल मुसफरो मुसफरो चले तुझे बनम साहिद कभी गिला के ननो गिले मने अम्मा के साहिद गिले मने न माना न माना न माना माना बिल्कुल कलर से बना रहूं 09272912 क्या लो खले अस्सलाम वालेकुम
1: शाकिल
0: खान उर्फ दे हलवे
1: निका
0: बिल्कुल खेर कर शकिल खाना ग्यारह ना दस हमेशा मक्सो ग्यारह ना वो सिक्किम निका ना दस ना सत्तर बारह बजे पर अच्छा तू ना बस और देना तू ना बस हमेशा सिक्किम निका ना कुदरती चीज तो चिगे देखा ना लिया तू ना सना मिट दे रेशे सागली उड़ती भी कहना
1: बिल्कुल
0: माशाल्लाह बस नन को मुख्यालय ढेर से बाद प्रोग्राम तरह बस मनना मुखी शुक्रिया मुखी प्रोग्राम तर रोगले प्रोग्राम से दे सखवाशवल बिल्कुल बस दस विकेना अक्सर दस यही बार यो कस गिलाक लगा भी हाँ तमो किराश पर माइक में खबर आई बार तुम कड़ी विकेना नो ये डेर चेर तुसे माने दा इतवार पर से माने न्यूज वाई क्या ना नो मोर तो चिमिटो अफल कुछ डेर जूत के क्या ना चवाई क्या ना बस दस विकेना छे इवानी मा खा मखा चुटी पक्षे बचा रही क्या ना जी जी वो का बिल्कुल खबर बिल्कुल तनकीद भर असलाह तनकीद की अगर सर चाहो सिर्फ सही खिड़ी उदा से तनकीद न अक्सर कहना नो वर्की कम अज कम युवानी से जो प्रोग्राम हो रही कहना दा खबर मुझे कम अज कम तू बचा यू भी कहना ड्यूटी की कहना की वैसे बिल्कुल की मुझे तो बच्चों स्कूल तो धर्मी कहना धर्मी तू बच्चों मदरसे तो धर्मी कहना वैसे धर्मी मुझे बता से चुटी की कहना कहीं वैसे बिल्कुल की मुझे दखा मखा दस यू कहना चाहिए न्यूकास्टर से किमी कहना आगा हाँ दा उड़ कहना चाहिए कला कला टाइम मोता मुकाम मिल रही जद अखपल बच्चों ने सरा जद अखपल से किमी कहना दस नूर से किमी कहना कसो ने सरा अखपल प्रदि सरा मिला उस कहना मुआजज भी बिल्कुल बिल्कुल जी बिल्कुल इस्लाह सरा की जी बिल्कुल दाखो दो जी जी जी बिल्कुल लला ढेर प्रोग्राम से काल कौल यो जहान मरना और स्पेशल सालों चाहता कि स्पेशल चैनल स्पेशल भी बेही
1: स्पेशल को
0: मौत आपा तो जितना साबेर ना बल चाहता ना कि
1: साबेर को साबेर खान वजीर दाई वो कुंदे उस्मान लला हारो वाई उस्मान लला तामो स्पेशल सालों दी
0: जी बिल्कुल उस्मान लला हारो वाई और दे ये को उठी ना गाठली
1: ए कुंदे उदे वेल तो कुंदे उवेल जनता आरस्ती
0: माशाला खबर मन लाइद
1: سردی خدا خو ان تن تم دا وسه دي د خوان د پورا سردی مې داد د پورا سید مخشلی د پورا
0: بس دا داسې او دین علاوه کا واتس اپ تی واتس اپ گروپ ته د ورچاو کنه مستو یو وړ کېونه کا ټیک ټاک تی بس شي منا ائیډی دی لیا دین علاوه دا سو کای صبر سره د اس کانټی کې کنه گروپ تر اوسه چې مړ یو د کې جامه مخشلی سره کی په دا مزګاری مزګاری شي
1: ان شاء الله کا ژوند وکاله ته مون دی راو ان شاء الله
0: واتس اپ ته ستاده یو ا دا کې واتس اپ شکیل خان اور سارا ڈیر جیتا مننا شکریہ بہادم بہادم مننا او بالکل دسر اوی چھ اچھا اچھا اچھا اچھا اچھا وچھے مار وات والا دایوا گانا مو ڈیرا جوتا جوتا پسند ہو جی دار تو اچھا خاتمہ دے مو تو مل گری نا بالکل اکثر مار وات گلا کی چرنے میٹ والا گانا چلی بالکل مار وات والا چلی دے وزیر چلی دے کھٹکے چلی دے داوڑے چلی ٹولے والے چلی جی او دسر

0: بالكل تنقد اسك انا من ارتر من داخلك انا الجوات جوات جوات جوات وياك انا وشي من تباي روشي خان سي كهو كي هم غائب نہیں ہیں اس آج اس کے بورے بورے سلمینا آجا نیر جو تمنا آجا وشی دیتا من دا بورے بورے وال سلمینا فاطمہ ندان نیر جو تمنا وشی میکیو روشی خان من تباي فار چوٹی آکسا گل پل تو پل آجا پل تو अच्छा पुल अच्छा गुल पुलता बहुत है अच्छा गुल पुलता बहुत है गुलाब जैसे नहीं दोस्त तो बहुत है मगर अक्सा खान जैसे नहीं वहाँ जबरदस्त यो जहाँ मनना मनना शुक्रिया रे शुक्रिया रे बिल्कुल अर्जी प्रोग्राम से यो लास्ट कल होली जिस कुर्सी हो देखें जना अस्सलाम वालेकुम अस्सलाम वालेकुम बरकात हो जी बुरो में सुख खबर के देखिए ना
1: ملکان
0: صاحب تو پروگرام شارک اللہ سڑی معاشی ویلکمینا
1: جانا تو برکات